0: بسم اللہ الرحمن الرحیم اسیوں سا مخاطب آئیوں جی مہرہ پر ایف ایم 94 تا پروگرام صحت شی گال سان کرے حاضر خدمت اوہاں جو پہنجو میزبان حاکم علی جسکانی سامن جی خوش تے جہان خوش جی واہے تے جہان واہے صحت آہے تے سب کچھ آہے اڑی طرح اساں کی امید آہے تہاں بالکل ٹھیک ٹھاک ائیں سب خوش ہوندا ہمیشہ صحت مند ہوندا سدائیں آباد ہوندا اسی ہمیشہ اواں جے لئی یہی دعا کھنیندا ہوں جی سائیں مخدوم طالب المولا چے ہو تو منجو تو وار وار تو دم دم دعا کرے کوسو لگے نہ واو سجن کے خدا کرے کدیں بھی سجنن کے کوسو واو نہ لگے اواں سدائیں خوش ہو جو آباد ہو جو کدیں بھی دکھیا ڈی نہ دسو پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوندا ہن سندھ جا مشہور و معروف ڈاکٹر سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیمارن بابت جان دیندا آہن یعنی اواں تے معلومات پہنچائیندا آہن ڈاکٹر صاحب سندھ جا مشہور و معروف ڈاکٹر آہن ڈاکٹر صاحب مختلف بیمارن بابت جان دیندا آہن ڈاکٹر صاحب ہر جمعے چھنچر آچر سومر انگارے اربا خمیس آئیں ہر اربا خمیس جمعے چھنچر آچر آئیں سومر تے صبح دہیں خان شام چوئی وگے تائیں جر شام پنجے وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوترا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر آہن اواں کی بدھائیں دا ہلوں جن میں گردے پتے مسان جی پتھری جو بغیر آپریشن جے کامیاب علاج کیا ونے تو سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچھا شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تلی جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڑیوں بارن میں قد جو نہ ودھن عورتن میں وزن جو نہ ودھن عورتن جن جو وزن ودی وجے تو یا عورتن مردن کے پوشیدہ بیمارن جو کامیاب علاج کیا وجے تو لائیو کال جو نمبر یا ڈاکٹر صاحب سے رابطے کے لیے 0301-9196-851 ڈاکٹر صاحب جو ٹائم ہے صبح دہیں خان شام پنجے وگے تھی جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور سب کا پہرا سا ڈاکٹر صاحب کے خوش آمدید چوندا سی تو اسا جو پروگرام میں لائیو کال ذریعے بھی شامل تھی سکو تھا 0301-9196-851 ڈاکٹر صاحب سان کہیں بے وقت تم رابطہ کرے سکو تھا تو ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو ڈاکٹر صاحب پنجو قیمتی وقت کڈی کرے اسا جے اسٹوڈیو میں ایندا آہن تو ڈاکٹر صاحب السلام علیکم ڈاکٹر صاحب ٹھیک آیو طبیعت ٹھیک آیا وانجی ڈاکٹر صاحب کہڑے موضوع باب جان دینا سائیں
1: اعوذ باللہ من الشیطان جی بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پہرن تے سب تعریفوں رب پاک چوں جے کو اسا کے جارے تھو خارائے تھو روزی دے تھو خوشی دے تھو اے سبنی زمینی آسمانی آفت اور خام محفوظ رکھے تھو اس نے پروگرام صحت جی گال اوکے خبر آئے ت روزانہ ان ٹائم تے پیش تھی دو آئے آئیں کوشش کرنا ہوں تا پا جے سامین تیں جکی بھی بیمارن کے متعلق جان ہوں دیا ہے وہ ان پہنچائی ہوں تو جی آڑے وقت میں ہو جو ہے سو بیماری کی پہچان کر سکن آئیں فسٹ ایڈ حاصل کر سکن اڑے طریقے سے اصل پروگرام صحت زندگی میں جو یا صحت کی گال کے حوالے سے گال کروں تو مختلف پروگرام مختلف بیمارن کے حوالے سے کریں تو اجو کو پروگرام ہے اسپلین انلارجمنٹ کے حوالے سے یعنی تلی جو ودھن تلی جو ودھن یا تلی چھو ودھندی ہے یا تلی جو اسانجے جسم میں کیڑو کم ہوندو ہے کیڑے جسم میں کیڑے پاسے دا ہوندی ہے کتھے ہوندی ہے یا ان جی سائز کیتری ہوندی ہے ان جی بارے میں نڑی جان پانے بدھندڑن تے پہنچائیندا سی ایک تا اواں کی خبر ہوجن گھرجی یعنی تے تکلیف جڑے تری اواں خبر ہے تے کھے بھی تکلیف جڑے تھیندی ہے تے کیتری جے کو ہے سو دردناک ہوندی ہے उहा किथे हूंदी आहे, उनजो कमु कहिड़ो हूंदो आहे। हिकु त तिली जेको आहे सो जिस्म में खॿे पासे ॾांहुं जेको आहे सो हूंदी आहे, जेके अवां ख़बर जिस्म में जेके पासेरियूं हूंदियूं आहिनि असांजे जिस्म में ॿारहं पासेरियूं हूंदियूं आहिनि, उन मां यारहें ऐं ॿारहीं पासेरीअ जे विच में जेको आहे सो या नाई ऐं यारहीं पासेरीअ जे विच में तिरी हूंदी आहे खॿे पासे ॾांहुं। साइज़ जे हवाले सां ॻाल्हि कयूं त उनजो जेको वज़न हूंदो आहे उहो 150 ग्राम खां 200 ग्राम ताईं हूंदो आहे, ऐं साइज़ तक़रीबन जेको आहे सो जेकर साइज़ जे हवाले सां ॻाल्हि कयूं त 5 खां 7 सेंटीमीटर, ऐं जेकॾहिं चौड़ाई जी ॻाल्हि कयूं त 7 सेंटीमीटर, ऐं लंबाई जी ॻाल्हि कयूं त 11 खां 12 सेंटीमीटर हूंदी आहे। लेकिन उहा उनमें फ़र्क़ु थोरो इहो हूंदो आहे, जेको माण्हू नंढो हूंदो आहे उनजी तिली नंढी हूंदी आहे, जेको वॾो हूंदो आहे उनजी तिली वॾी हूंदी आहे। बहरहाल इहे हिकिड़ियूं मेन पॉइंट्स हुयूं जेके अवां ताईं उन्हनि जी ॼाण पहुचाईसीं। उन हाणे चऊं था त तिरी जा जेके फंक्शन्स हूंदा आहिनि उहे तिरी जो कमु कहिड़ो हूंदो आहे। तिरी जो कमु असल में इहो हूंदो आहे जेको असांजी बॉडी जे अंदरि जेके जेको ईअं सम्झो को बि रत में बैक्टीरिया ईंदो आहे उहो उनखे जेको आहे सो अख़राज कंदी आहे, यानी फिल्टर कंदी आहे, यानी हिकिड़े क़िस्म जी तिरी जेकी आहे असांजे बॉडी जी फिल्टर आहे। ऐं उन खां अलावा जेकॾहिं ॻाल्हि कयूं त जेके बि आरबीसीज़ हूंदा आहिनि या डेड आरबीसीज़ हूंदा आहिनि उन्हनि खे बि फिल्टर कंदी आहे, ऐं जेको असांजो इम्यून सिस्टम आहे ईअं सम्झो उनजो हिकिड़ो पार्ट आहे। जॾहिं बि जिस्म में को बि इन्फेक्शन थींदो आहे या असांजे जिस्म जा जेके बि WBC हूंदा आहिनि यानी वाइट ब्लड सेल्स हूंदा आहिनि उहे जेको आहे सो जॾहिं उन्हनि में या जंहिंखे असां लिम्फोसाइट्स चवंदा आहियूं उहे उन्हनि खे उन्हनि ते यानी ईअं सम्झो त हिकिड़ो प्रोटेक्शन ॾियण जे लाइ या प्लेटलेट्स खे प्रोटेक्शन ॾियण जो हिकिड़ो कमु जेको आहे सो असांजी तिरी जेको आहे सो कंदी आहे। अहिड़े तरीक़े सां तिरी जे हवाले सां जेकॾहिं ॻाल्हि कयूं त तिरी असांजे यानी स्प्लीनोमेगाली यानी जॾहिं बि 11 खां 12 सेंटीमीटर खां जॾहिं बि हुनजी साइज़ वधंदी आहे त पोइ उनखे असां स्प्लीनोमेगाली जेको असांजो नालो आहे मेडिकली हवाले सां उहो उनजे हवाले सां सॾियो वेंदो आहे। ऐं उनमें कंडीशन्स छा थी वेंदी आहे जंहिंजी बि तिरी वधी वेंदी

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں سبنی کے خوش آمدید چاہوں تھا. پروگرام صحت جی گال جی امرا پور ایف ایم 94 تا لائیو پیش کرے پیو ونی اوہ جو پنجو میزبان حاکم علی جسکانی اما سان گرے ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور معروف ڈاکٹر اسان جے سٹوڈیو میں موجود آہے. 03011 9851 لائیو کال جو نمبر ایک کالر لائن تے موجود آہے. کال جی طرف ویندا سی. السلام علیکم. جی ادا کیر صاحب گلائے پیو. جی بابا چھا پوچھندا ہلیا جو سبانے ڈاکٹر صاحب ایف ایم تے بھی تاں کے بدھائے تھو سبانے جمعے جو ڈی آئے چیک اپ فیس بالکل فری ہے. باقی دوا تاں کے سٹور تاں وٹھنی پوندی. ڈاکٹر صاحب روبرو کو بدھائیں تو او انیا ودیک بہتر ہوندو. تاں کے ایف ایم تے بھی بدھائے تھو ڈاکٹر صاحب. ٹھیک ہے بابا.
1: ہاں صحیح
0: جی سر. ڈاکٹر صاحب
2: جی سی بالکل اڑی کے بدھائیں اسی تو ان جی دوا موجود ہے بالکل روبرو دکھارے ہیں دوا وٹھ سکندا. فی الحال احتیاطن انہوں نے یہ کم کرنا ہے تو جدہ بھی ونجن ونجن تو کن میں کپہ وجی ونجن یہ ایک احتیاط ہے جو تمام ضروری ہے. بڑی مہربانی.
0: پروگرام ہے صحت کی گال. ڈاکٹر منظور حسین میمن صاحب سن جو مشہور و معروف ڈاکٹر اسان جی اسٹوڈیو موجود ہیں. ایک کالر لائن سے موجود ہے. کال کی طرف ونوں پہ دسوں کتھا جو کالر ہوں. السلام علیکم.
3: ہلو.
0: السلام علیکم.
3: سائیں وعلیکم السلام.
0: سائیں مجھا کیر صاحب گلائے پیو.
3: سائیں نجم بن خاص کے لیے تھری میرا آگا. سائیں
0: ہاں خاص کے لیے صاحب ٹھیک آئیو. چھا پوچھندہ ڈاکٹر صاحب کھاں
3: ڈاکٹر صاحب سائیں یہ پوچھان چاہیں گا سی تا لنگن میں سور کون دو سر چھڑے
0: سور چھڑے ہی کون دو لنگن میں.
3: ہاں سائیں آئی بیو مرا مادے ہی تکریب ہے وزن گھٹ بور ہونے
0: کو مسئلہ ہی کو نہیں کو تاں سبانے ہلیا جو سبانے جمعے جو دی ہاں تاں ڈاکٹر صاحب کی دکھا رہے ہو جمعہ چھنچر آئیں آچر بغیر فیس جے یعنی چیک اپ فیس بالکل مفت ہے ڈاکٹر صاحب جو طرف ہاں باقی تاں کے دوا اسٹور تاں وٹھنی پوندی تاں دکھا رہے ہو فری میں چیک اپ تھو چیک اپ جی فیس تکانے کا ڈاکٹر صاحب وٹھ ٹرے ڈی تو وہ تاں کے ایک فائدہ ہے تاں کے روبرو دکھائیں دو انہیں ودیک بہتر ہوں دو ودیک ایف ایم بدو ڈاکٹر صاحب آن کے بدائے تو. جی سر ڈاکٹر صاحب
2: جی سر بالکل دیکھے یہی چند سی تا روبرو دکھارے آئیں چھو جو بیٹرے مسئلہ گڈل ہیں تو انہوں جو ڈائیگنوز کرے دوائی بہتر رہندی ہے.
0: پروگرام ہے صحت جی گال. ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ اسان جے اسٹوڈیو میں موجود ہیں. ڈاکٹر صاحب ہر اربع خمیس جمعے چھنچر آچر سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامو ودھن پورا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب جے پتے جی پتھری والا مریض ٹھیک تھی ونجن تھا الحمدللہ تاں ڈسو ان جو بغیر آپریشن جی کامیاب علاج کی ونجن تو
2: ایک
0: پیشنٹ آہی جگو چے تو مو 5 مہینہ دوا ہلائی آئیں مون جی پتے جی پتھری وڈی پتھری بدائے تو 23 ایم ایم جی پتھری ہوس
2: جی سر
0: انہ جا جو کو اسو ویوز دوستن دی پہنچایا تھا
4: سائیں ہے ان کے گال بلیڈر پتے میں پتھری ہوئی تقریبا 23 ایم ایم جی یا الٹرا ساؤنڈ بھی جو کو موجود ہے ان میں ملٹیپل سسٹونز بدائن پیا سائیں جو کو اسو کافی اسو میڈیسن استعمال کیا ہے جرمن ہومیوپیتھی کلینک دی الحمدللہ ہی جو کو سائیں الٹرا ساؤنڈ کھنی آیا ہے ان میں سٹون بھی نہ رہی ہائیں پلس میں کا بھی خاص تکلیف بھی نہ رہی سائیں جو نالو چھا ہے
5: دوا سائیں استعمال کی الٹرا ساؤنڈ میں کرایا الحمد للہ جو ہانے کانے کا اللہ پاک مہربانی کی سائیں
4: ہیر واں کے تکلیف کیڑی ونی بچی ہے
5: تکلیف جے کا ہیر کانے کا
4: تاں دن کے چھا چوندو جے کو اسو یہ جو تاں علاج کرایو ہے ان دوران واں چھا محسوس کرو
5: بس یہ ڈاکٹر بھلو مانو ہاں
4: اللہ سن
5: ہومیوپیتھک جی دوا جے کا ہے وا بھلی علاج حکم سا نکری تے نے پر کچھ عرصو لگے تو ہاں نہیں او 3 مہینے میں بھی چانتا کہ 6 مہینہ ہلے تھی بو مکے 5 مہینہ تھی یا
4: مہربانی
0: डॉक्टर साहब ॾिसो, हीउ जेको पेशंट आहे, हीउ चए थो त माना पंज महीना, हाणे पंज महीना सम्झां थो त जेकी 23 mm जी वॾी पथरी आहे, नंढी पथरी न आहे
2: जी साईं।
0: हाणे पंजनि महीननि में जेकॾहिं हिकिड़ी पिते जी पथरी 23 mm जी ऐं हिन जो अल्ट्रासाउंड जेको मूं ॾिठो, तव्हां पाण ॾिठो, वरी उनखे फेसबुक ते बि रखियो वियो, ॿ टे अल्ट्रासाउंड, हिकिड़ो अल्ट्रासाउंड बि न, त उहे जेके अल्ट्रासाउंड आहिनि त उन में वक़्तनि बवक़्तनि हिकिड़ी घटि बि रही आहे, ऐं जेको पेशंट आहे त उनजी जेकी पोज़िशन आहे माना उनखे तकलीफ़ बि न रही, सूर बि न रही, पहिरियां दवाऊं वठंदो हो त उनखे असर न पियो कनि, पर जॾहिं असां वटि आयो पंहिंजे क्लिनिक ते, जर्मन क्लिनिक ते तव्हां वटि, त ॾिसो उहो माना हिकिड़ो पेशंट त उन ठीकु थी वियो, पर माना अलहमदिल्ला उनजा पंहिंजा बि शायदि माना 3 महीना 5 महीना मां सोचियो त 5 महीना को घणो अरसो कोन्हे को पिते जी पथरी जे लाइ।
2: जिसे बिल्कुलु ॻाल्हि जी ज़रूरु वज़ाहत कंदासीं त उहो पेशंट ॾाढो परेशान हुयो ऐं हू खे इहो यकीन ॾियारे वियो हो त इहा नामुमकिन आहे, पथरी पिते जी जेको आहे सो न निकिरंदी आहे। सो हिकु त ॻाल्हि वाज़ कंदा हलूं त पिते जी पथरी वाक़ई कोन निकिरंदी आहे, पिते जी पथरी उते ख़तमु थी वेंदी आहे असांजी दवाउनि सां। यानी हिकु ॻाल्हि ज़रूरु ॿुधाईंदासीं त जेकी गुर्दे वारी पथरी हूंदी आहे उहा कैल्शियम मां ठहंदी आहे, ऐं जेकी पिते वारी पथरी हूंदी आहे उहा फेट मां ठहंदी आहे। फेट यानी चर्बी, ऐं 80% फेट मां हूंदी आहे, 20% जेको आहे सिर्फ़ु कैल्शियम मां ठहंदी आहे। सो इन जे करे जेकी 80% फेट मां हूंदी आहे उहा असांजी होम्योपैथिक दवाउनि सां अलहमदिल्ला उते ख़तमु थी वेंदी आहे, ॻरी वेंदी आहे। सो उनखे यकीन ॾियण जे लाइ असां उनखे दवाऊं ॾिनियूंसीं, एटलीस्ट असां टाइम पीरियड ॾींदा आहियूं घटि में घटि 3 महीना, ऐं ज़्यादा से ज़्यादा त जेतिरो अरसो बि खाई सघे थो 5 महीना 6 महीना साल बि लॻी वेंदो आहे। सो पर हू वीचारो पेशंट जेको आहे सो पंहिंजे ख़ातिरी ॾियण जे लाइ हर महीने अल्ट्रासाउंड कराईंदो, ऐं हर महीने गुज़िरियल 3 महीननि ताईं हुनखे का बि हुन में रिज़ल्ट नज़र न आई, त उहो बि कुझु बाग़ी थी पियो, ऐं हुन बि इहा ई ॻाल्हि कई त हाणे साईं असां इलाजु कोन कराईंदासीं, तकलीफ़ त कान्हे का पर पथरी छो न थी ख़तमु थिए। और बाबा जॾहिं पथरी जो पंहिंजो टाइम ईंदो त ख़तमु थींदी। हा, 3 महीने में हुनजी जेकी रिपोर्ट आई उहा 23 mm मां 18 mm ते पहुती, त हुनखे कुझु दिलदारी थी, पर चए पियो त अञा मुकमल ख़तमु थियण जे लाइ। ज़ाहिर इहा पेशंट आहे उहो इहो चाहींदो आहे त मूंखे यकदमि फ़र्क़ु पए, लेकिन किथे जिते हू एतिरो टाइम सर्वाइव करे थो ऐं हुनखे ऑपरेशन ॿुधायो वञे थो, ॿियो त को हल न हूंदो आहे। उन मेडिकली ऑपरेशन में पितो ई कजो वेंदो आहे, पर हिन में बग़ैर ऑपरेशन जे पितो पंहिंजी जॻहि ते मौजूदु हुजे ऐं पथरी ख़तमु कई वञे, छो जो पितो खां बग़ैर या पिते में जॾहिं पथरी हूंदी आहे त मरीज़ सां छा कंडीशन हूंदी आहे उहा मरीज़ खे ख़बर हूंदी आहे, त उकारा हूंदा आहिनि, खटियूं ढकारियूं ईंदियूं आहिनि, पेट में अहां वारी जॻह ते शदीद सूर पवंदो आहे, ऐं उहो पेशंट अधु थी वेंदो आहे। जॾहिं पितो निकिरी वेंदो आहे पोइ बि हुन जो को हल न हूंदो आहे, उहा साॻी तकलीफ़ मरीज़ खे रहंदी आहे। इन जे करे मां उन, ऐं जॾहिं हुन 5 महीना उनखे पूरा थिया त उन अल्ट्रासाउंड करायो त अलहमदिल्ला बिल्कुलु रिज़ल्ट उनजी क्लियर आई, ऐं उन ई डॉक्टर खां अल्ट्रासाउंड करायो जंहिंखां लॻातार हू 5 महीना त हू जेको हुनखे चए पियो त नामुमकिन आहे, उहो ख़ुदि हैरत में अची वियो, ऐं उन मूडे खे बि फ़ोन करे ऐं कॉन्ग्रेचुलेशन ॾिनी त तव्हांखे जस हुजे, तव्हांजी वाक़ई होम्योपैथिक दवाउनि में शिफ़ा आहे। सो अलहमदिल्ला इहो असांजो कमाल कोन्हे को शिफ़ा अलाह ताला जे हथ में आहे, पर होम्योपैथिक दवाउनि जे रस्ते जेको आहे सो इहो कमु थींदो आहे। सो मां बि उन्हनि दोस्तनि खे इहो ई चवंदुसि, जेकॾहिं कंहिंखे बि पिते जी पथरी आहे त पितो हरगिज़ न कढाइनि, उन जी दवा ज़रूरु इस्तेमालु करनि, पर यकीन जेको आहे सो करे, ऐं पोइ छो जो यकीन अलाह जी ज़ात ते, लेकिन शिफ़ा अलाह ताला ई ॾींदो आहे, दवा होम्योपैथिक जे रस्ते। वॾी महिरबानी।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, अमेरापुर FM 94 जो आवाज़ तव्हांजे समाज में पहुचे पियो। सिंध जो मशहूरु मारूफ़ डॉक्टर इस्लामाबाद कराची ऐं नवाब शाह जो मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि। 0301-2196-8051। डॉक्टर साहिबु, हर जुमे छंछर ऐं आचार ते सुबुह 10 खां शाम 5 वॻे ताईं बग़ैर फीस जी, यानी चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे। इन खां अलावा अरबा, ख़मीस ऐं सूमर ते डॉक्टर साहिबु मरीज़नि जो इलाजु कंदा आहिनि। कॉलर लाइन ते मौजूदु, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी बाबा।
6: जी, कन जो पर्दो फाटी पियो त दवा बि वठी आयूं, चवनि दवाउनि जे रसीदे सही थियो त चयो न त ऑपरेशन थींदो, पोइ इन जो को रस्त कंदा आहे।
0: तव्हां पहिरियां ॻाल्हायो न बाबा, न
6: जी न
0: आवाज़ पहिरियां समुझ में न आयो, इन जो इलाज मौजूदु आहे डॉक्टर साहिबु वटि। डॉक्टर साहिबु हिकु मुल्की सतह जो डॉक्टर आहे, इस्लामाबाद कराची नवाबशाह जो मशहूरु मारूफ़ डॉक्टर आहे। जुमो छंछर ऐं आचार ते डॉक्टर साहिबु पंहिंजो चेकअप हिते नाहे वठंदो। तव्हां मेहरापुर में वारनि जे लाइ या पसगिरदाई वारा उन्हनि जे लाइ इहा वॾी ख़ुशी जी ॻाल्हि आहे त हेॾो वॾो डॉक्टर तव्हांजे मेहरापुर शहर में अचे थो। सुभाणे जुमे जो ॾींहुं आहे, तव्हां उनखे रूबरू ॾेखारे वञोसि त वधीक बहितर थींदो। डॉक्टर साहिब खे तव्हां ॾेखारियो, फीस वग़ैरह कान्हेस का, दवा बाक़ी तव्हांखे स्टोर तां वठणी पवंदी, इहो सही थी वेंदो, को मसइलो ई कोन्हे, को ऑपरेशन जी ज़रूरत न पवंदी तव्हांखे। बीमारी आहे, ॾिसो तव्हांजो पर्दो फाटल आहे कन जो, इहो ॾस पंध वारो न आहे। ॾस पंध उनखे ॾिबो आहे जंहिंजी थोरी बीमारी हूंदी आहे। हीअ हसास आहे, कन आहे, अख आहे, इहे नाज़ुक शयूं हूंदियूं आहिनि बे इंतिहा, इन्हनि ते ॾस पंध न आहिनि कबाज, थोरो इहो सम्झो। बुख़ार त न आहे, मिसाल हाणे नारायण वेठा आहियो, तव्हां खां 3 किलोमीटर इस्पताल परे आहे, जो तव्हांखे चूंडकी वञिणो पवंदो, इन्हनि खे मिसाली ॻोठ वारनि खे मुंड जमड़ा वारनि खे सांगड़ वञिणो पवंदो, उहो कमु त आहे कोन। तव्हां हिते विझा वेठा आहियो 15 किलोमीटर ते, 10 किलोमीटर ते हलिया अचो डॉक्टर साहिब खे ॾेखारियो। इहो ॾस पंध जहिड़ो न आहे, ऐं कन में का बि काठी वग़ैरह न हणिजो या कीअं, इन में भुलिजी करे बि माण्हू कन जी सफ़ाई कंदा आहिनि, उहा न कजो बाबा। हा बिल्कुलु न आहे हाणे, ठीकु
6: आहे।
0: हा एहतियात तव्हांखे ॿुधाए थो, एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो।
2: जी बिल्कुलु, अॼु खे पहिरीं एहतियात ॿुधायोसीं, हिकु त जेको आहे सो यानी जॾहिं बि वेंझनि त कपां विझी ऐं पोइ वेंझनि, ऐं जीअं तव्हां उन्हनि खे चयो त हीअ को आम बीमारी कान्हे जंहिंजो ॾस पंध हुजे, हिन जो इलाज ई आहे, ट्रीटमेंट आहे। इलाज बि मां हिकिड़ी यकीन हुजण जी ज़रूरत आहे, ऐं इहो ज़रूरु ॿुधाईंदासीं त उन में 3-4 महीना लॻी वेंदा आहिनि दवाउनि जा, जेकॾहिं उहो यकीन करे ऐं सम्झी ऐं पोइ मुंहिंजे पेशंट अचे थो त ठीकु आहे। वरना अक्सर ईअं थींदो आहे त को असां वटि पेशंट अची को 15 ॾींहं दवा खाई छॾे वञे त उहो पंहिंजा पैसा ई बर्बादु कंदो, त उन में को फ़र्क़ु न पवंदो आहे।
0: ऐं कन जो ऑपरेशन उहो केॾो तकलीफ़ हूंदी आहे उहा मरीज़ खे ख़बर हूंदी आहे, कन हुजे गलो हुजे, हीअ अहिड़ा जेके ऑपरेशन आहिनि ॾाढा ॾुखिया हूंदा आहिनि, या जेको पितो वञी माण्हू कढाइनि था उहो बि को एॾो आसान न हूंदो आहे। हीअ कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ हलूं पिया। अस्सलाम वालेकुम। दुआऊं अलहमदिल्ला, केरु साहिबु ॻाल्हाए पियो मुंहिंजा साईं? हा जी राजभर साहिबु, छा पुछंदा डॉक्टर साहिब खां? अच्छा, तव्हां अॻियां दफ़े ई पुछो हुयो न ॿ हफ़्ता अॻु में? तव्हां अॻियां दफ़े ई पुछो हो न ॿ हफ़्ता अॻु में डॉक्टर साहिब खां? अच्छा, उहा छॾे वई।
7: हलो
0: हलो, उहा छॾे वई।
2: बिल्कुलु, इन शायदि आराइन जे बारे में लास्ट टाइम पुछियो हो, वरी बि अॼु ॿुधायूं था दोस्त खे त मेट जेको आहे सो तमामु बहितरीन जेको आहे सो शइ आहे। मेट सां मेट में जेको आहे सो कलमी छोरो उहाखे पंसारी वटां मिली वेंदो, चपटी कलमी छोरे जी ऐं 2-3 कतरा लीमे जा विझी ऐं उन सां वेंझो, इनशा ताला अव्हांजो जिस्म जी जेकी बि गर्माइश गर्मी दाणा उहे ख़तमु थी वेंदा। वॾी महिरबानी।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि, जीअं मेहरापुर FM 94 जो आवाज़ तव्हांजे समाधान में पहुचे पियो। सिंध जो मशहूरु मरूफ़ डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु आहिनि, जेकी लाइव कॉल ज़रिए टिप्स ॿुधाए रहिया आहिनि। 0301-96-8051 डॉक्टर साहिब जो नंबर आहे। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमे, छंछर, आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि। अव्हां जे लाइ वरी इहा ख़ुशनसीबी आहे, मेहरापुर शहर वारा हुजनि या मेहरापुर जे बहराड़ी वारा, जिते जिते हीअ असांजो आवाज़ु पहुचे थो, त हिकु वॾी लेवल जो जेको डॉक्टर आहे उहो मेहरापुर शहर में मौजूदु आहे। हर जुमे, छंछर ऐं आचार ते बग़ैर फीस जे इलाज कंदो, यानी चेकअप फीस डॉक्टर साहिब जी बिल्कुलु मुफ़्त आहे। अव्हां ॾेखारे सघो था, डॉक्टर साहिबु सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल, नवाबशाह MA DHMA सिंध, RHMB इस्लामाबाद पाकिस्तान, ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ماہر امراض گردے پتے مسان کی پتھری جو بغیر آپریشن کے کامیاب علاج کن تھا سندن جوڑن گوڈن جو سور ہوجائے کندرگ جو سور ہوجائے گلے جو سور ہوجائے پرانو نزلو نچھو متھے جو بھلے سور ہوجائے اد متھے جو سور ہوجائے نظر کی کمزوری ہوجائے کن جو وہن ہوجائے کن جو سور ہوجائے گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جو سور مادے کی السر تلی جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانو چہرے کی خارش فٹ فرڑیوں بارن میں قد جو نہ ودھن عورتن میں وزن جو نہ ودھن یا جن عورتن جو وزن ودی وجے تو عورتن مردن کے پوشیدہ بیمارن جو کامیاب علاج کیا وجے تو ڈاکٹر صاحب ہر اربا چھنچر آچر سومر تے صبح دہیں کا شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹا پیٹرول پمپ کوٹلی محمد کبیر روڈ مہراپور میں مریضن جو علاج کندہ آہن 0301-9496-851 تے اواں وقت ڈاکٹر صاحب کے کال کرے پروگرام میں شامل تھی سکو تھا معلومات وٹھی سکو تھا۔